0: Naran badur hare dayalu hunale ratan parag hare kura nahi pare ko yo nikasa hare na pahin jal sanga bas mata hare anna sanagare ra chati bori durbhaka lai khoji handi dinchan छाती भरी दूध बाकालाई खोजी हन्डी दिन्छन् यो वर्षा दिनको कर्मचारी जीवहरूले मेरो ल्याप्सा गर्छन् मेरो हात गोडा आँखा बाकालाई हन्डी दिए वर्षा दिनको खानकी सिधा ल्याप्सा बनाइदिए यो निकासा हरे नपाइन जेलसँग बस्छु म त हरे अन्ना सन गरेर नारायण बहादुर हरे दयालु हुनाले रतन पारक हरे कुरा नपरेको
1: त्यहाँ हन्डी खाने मान्छे कस्ता आएका छन् भन्नुहुन्छ भने अब म त आँखा दिएको थिइनँ अघि मेरो सुहानले त देउछे कानामा चाहिँ यार्लिङ लगाएका छातीभरि दुध भएका नाइलनको फरिया लगाएका त्यस्ता चाहिँ जाने यसो सुब्बा हाकिमहरू चाहिँ ठट्टा मार्ने खालका तरुणीले हन्डी खाएका छन् म कानाका थिएँ